0: आदाब, ये आकाशवाणी है। खबरों के साथ मैं महताब आलम। कॉमर्स और सनत के मरकजी वजीर पीयूष गोयल ने कहा है कि भारत 75% आलमी तजारत का अहाता करने की खातिर मजीद 8 से 9 मुल्कों के ग्रुपों के साथ आजाद तजारती मुआहदों पर बातचीत कर रहा है। सुप्रीम कोर्ट ने JPSC इम्तिहानात में बेजाब्तगियों के सिलसिले में CBI तहकीकात से मुतालिक एक उज़रदारी मरकज को नोटिस जारी किया है। मरकजी वजीर दाखिला अमित शाह आज शाम नई दिल्ली में नवी कौमी सलामती से मुतालिक हिकमत अमली कॉन्फ्रेंस में शिरकत करेंगे। वजीर खारजा डॉक्टर जयशंकर आज मॉस्को में तजारत, इकतसादी उमूर, साइंसी, तकनीकी और सकाफती इश्तराक पर भारत रूस बैन हुकूमती कमीशन की मुश्तरका तौर पर सदारत करेंगे। और टेस्ट क्रिकेट में कोलंबो में पहली इनिंग्स में श्रीलंका के खिलाफ भारत की पोजीशन मजबूत है, देवदत्त पडिक्कल ने 117 रन बनाए। अब खबरें तफसील से। कॉमर्स और सनत के मरकजी वजीर पीयूष गोयल ने आज कहा है कि भारत मुख्तलिफ मुल्कों से कम 8-9 मजीद ग्रुपों और दिगर मुल्कों के साथ बातचीत कर रहा है, जिनकी मजमुई GDP 15 ट्रिलियन अमरीकी डॉलर के बराबर है। जनाब गोयल ने मजीद कहा कि मुल्क के आजाद तजारती समझौतों के तहत तकरीबन 75% आलमी तजारत का अहाता किया जाएगा, जिससे भारत को आलमी तजारत में एक भरोसेमंद साथी का मकाम हासिल करने में मदद मिलेगी। भारत के पास वसी घरेलू मार्केट है और इसने गुज़श्ता 4 बरस में 9 आजाद तजारती समझौतों पर दस्तखत करके अपने दरवाजे दुनिया के लिए खोल दिए हैं। उन्होंने ये बात भारत और जापान के कारोबारी नुमाइंदों से खिताब करते हुए कही। उन्होंने कहा कि डेटा सेंटर्स, मैन्युफैक्चरिंग और मसनूई जहानत जैसे शोबों में भारत में सरमायाकारी के वसी मौके मौजूद हैं। वजीर मौसूफ ने मजीद कहा कि इक्तसादी ताल्लुकात से भारत और जापान के दरमियान मुतवाजिन तजारत कायम होनी चाहिए। जनाब गोयल जापान में 200 से ज्यादा कारोबारी नुमाइंदों के एक बड़े वफ्द की क्यादत कर रहे हैं, ताकि दोनों मुल्कों के दरमियान तजारत और सरमायाकारी के रिश्तों को मजीद फरोग दिया जा सके। आज सुप्रीम कोर्ट ने मरकज और झारखंड हुकूमत को एक उज़रदारी पर नोटिस जारी किए हैं, जिसमें झारखंड मुश्तरका सिविल सर्विसेज इब्तदाई इम्तिहानात में मुबैना गलत तौर तरीकों के इस्तेमाल के सिलसिले में CBI की जानिब से एक गैर जानबदाराना और मुकर्र मुद्दत में तहकीकात की बात कही गई है। चीफ जस्टिस सूर्यकांत और जस्टिस जॉय माला बागची और जस्टिस वी मोहन्ना पर मुश्तमिल एक बेंच ने मरकजी सरकार, झारखंड हुकूमत, झारखंड पब्लिक सर्विस कमीशन और दिगर से जवाब तलब किया है। इस दरखास्त में तहकीकात को रियासत से CBI को सौंपे जाने की बात कही गई है, ताकि सरकारी अहलकारों और इम्तिहानात से मुतालिक एजेंसियों के मामले में बगैर भेदभाव के तहकीकात को यकीनी बनाया जा सके। बिहार सरकार ने रियासत के इम्तिहान के निजाम में जामे इस्लाहात के लिए 5 रुकनी खसूसी कमेटी तश्कील देने का नोटिफिकेशन जारी किया है। इस कमेटी की सरबराही सुप्रीम कोर्ट के कोई रिटायर्ड जज या हाई कोर्ट के कोई मौजूदा या रिटायर्ड जज करेंगे। यह कमेटी 3 माह के अंदर अपनी सिफारिशात रियासती हुकूमत को पेश करेगी। कमेटी पेपर लीक, पेपर की नकल, इम्तिहानी मराकज पर गलत तरीकों का इस्तेमाल, जवाबी कापियों में छेड़छाड़ और नतायज में गैर मजाज मुदाखलत को रोकने के लिए इकदामात की सिफारिश करेगी। मरकजी वजीर दाखिला अमित शाह आज नई दिल्ली में 2 रोजा नवी कौमी सलामती से मुतालिक हिकमत अमली का कॉन्फ्रेंस का इफ्तिताह करेंगे। मजीद तफसील हमारे नामनिगार से।
1: ये 2 रोजा कॉन्फ्रेंस हाइब्रिड मोड पर होगी। मुल्क भर से मुख्तलिफ सिक्योरिटी फोर्सेज और पुलिस फोर्स के 8,050 से ज्यादा अफसरान इस कॉन्फ्रेंस में असरी मामलात और कौमी सलामती को दरपेश चैलेंजों पर तबादला ख्याल करेंगे। ये सालाना क्लीदी फोरम दाखिली सलामती, सरहद के बंदोबस्त और उभरते हुए खतरात के सिलसिले में खुफिया एजेंसी, नीम फौजी दस्तों और पुलिस के दरमियान बेहतर तालमेल को यकीनी बनाता है। 2016 में DGP IGP कॉन्फ्रेंस के दौरान वजीर आजम नरेंद्र मोदी ने सिक्योरिटी और पुलिस के सरबराहान को हिदायत दी थी कि वो हर बरस NSSC का इनेकाद करें, ताकि मुख्तलिफ माहरीन के साथ इश्तराक में जमीनी सतह पर खिदमात अंजाम देने वाले अफसरान के वसीतर तजुर्बे को बरवेकार लाते हुए कौमी सलामती के अहम चैलेंजों का हल तलाश किया जा सके। दिल्ली से नीतिका गुप्ता की रिपोर्ट के साथ उर्दू खबरों के लिए मैं शोएबा।
0: برکس شیرپا اور وزارت خارجہ کے اقتصادی تعلقات کے سیکرٹری سدھاکر دلیلا نے کہا ہے کہ بھارت کی برکس کی صدارت انسانیت پہلے کے اصولوں پر مبنی لوگوں پر مرکوز نظریے سے رہنمائی حاصل کرتی ہے۔ لکھنؤ میں 18ویں برکس اکیڈمک فورم کے افتتاحی اجلاس سے خطاب کرتے ہوئے جناب دلیلا نے کہا کہ بھارت نے اپنی برکس کی صدارت کے دوران استحکام، جدت ترازی، اشتراک اور پائیداری پر توجہ مرکوز کی ہے۔ انہوں نے بتایا کہ ملک کے تقریباً 30 شہروں میں 400 سے زیادہ میٹنگز کا اہتمام کیا گیا ہے۔ انہوں نے اسے برکس کے ایجنڈے کو آگے بڑھانے کی سمت ایک اجتماعی کوشش قرار دیا۔ جناب دلیلا نے کہا کہ برکس ابھرتی ہوئی مارکیٹس اور ترقی پذیر ملکوں کے درمیان اشتراک کے لیے ایک اہم پلیٹ فارم بن گیا ہے۔ 18ویں برکس اکیڈمک فورم کا اہتمام آبزرور ریسرچ فاؤنڈیشن نے لکھنؤ میں 23 اگست سے 25 اگست تک ترقی پذیر ملکوں کے لیے تحقیق اور اطلاعاتی نظام اور لکھنؤ یونیورسٹی کے اشتراک سے کیا ہے۔ اس فورم کا انعقاد بھارت کی برکس صدارت کے ایک حصے کے طور پر کیا گیا ہے۔ یہ خبریں آکاش وانی سے نشر کی جا رہی ہیں۔ وزیر خارجہ ڈاکٹر جے شنکر آج ماسکو میں روس کے اول نائب وزیر اعظم ڈینس منتروف کے ساتھ تجارت، معیشت، سائنس، ٹیکنالوجی اور ثقافت میں تعاون IRIGC TEC سے متعلق 27ویں بھارت روس بین حکومتی کمیشن کی مشترکہ طور پر صدارت کریں گے۔ جناب ایس جے شنکر روس کے اپنے ہم منصب سیرگی لفروف کے ساتھ بھی میٹنگ کریں گے اور علاقائی و بین الاقوامی امور پر تبادلہ خیال کریں گے۔ خوراک کو ڈبہ بند کرنے کے صنعتوں کے مرکزی وزیر چراغ پاسوان نے کہا ہے کہ PMFME اسکیم سے اب تک 2 لاکھ سے زیادہ خوراک کو ڈبہ بند کرنے سے متعلق بہت چھوٹے اداروں کو فائدہ ہوا ہے۔ آج نئی دلی میں PMFME کے انکلیو سے خطاب کرتے ہوئے جناب پاسوان نے کہا کہ کل مستفیدین میں سے تقریباً 80% پہلے سلسلے کے انٹرپرینئر ہیں اور ان میں سے 44% خواتین ہیں۔ انہوں نے کہا کہ 2020 میں اس اسکیم کا آغاز ہوا تھا اور اس نے 10 لاکھ براہ راست روزگار فراہم کیے۔
2: PMFME کی ہماری اسکیم جس کے مادھیم سے ہم لوگ ینگ فرسٹ ٹائم انٹرپرینورس کو بڑھاوا دینے کا کام کرتے ہیں، جو سمبھوتہ اپنی چھوٹے پروڈیوس کو پروڈکٹ میں بدل کر اس میں ویلیو ایڈ کر راشٹریہ انتراشٹریہ بازاروں تک ان کو ہم لوگ لے کر جانے میں ان کی سہایتا کرتے ہیں۔
0: دو روزہ PMFME کانکلو میں انٹرپرینر ماہرین اور متعلقہ فریق شرکت کر رہے ہیں تاکہ خوراک کو ڈبہ بند کرنے کے شعبے میں اختراع، معلومات کے تبادلے اور ترقی کو فروغ دیا جا سکے۔ سبھی ریاستوں اور مرکز کے زیر انتظام علاقوں سے 400 سے زیادہ شرکا اس میں شرکت کر رہے ہیں۔ انفورسمنٹ ڈائریکٹوریٹ کے لکھنؤ زونل آفس نے اتر پردیش میں مظفر نگر اور غازی آباد اور ہریانہ کے فرید آباد میں 9 ٹھکانوں پر تلاشی کی کارروائی انجام دی ہے۔ تلاشی کی یہ کارروائی کالے دھن کو جائز بنائے جانے کی روک تھام کے قانون کے تحت کی گئی۔ ٹیسٹ کرکٹ میں کولمبو میں سری لنکا کے خلاف دوسرے اور آخری ٹیسٹ میچ میں دوسرے دن پہلی اننگز میں بھارت کی پوزیشن مضبوط ہے۔ بھارت کے لیے دیو دت پڈیکل نے شاندار 117 رن بنائے۔ اس کے علاوہ رشبھ پنت نے 63 اور شبمن گل نے 50 رن اسکور کیے۔ بھارت نے کل کے دن کھیل کے اختتام پر 5 وکٹ کے نقصان پر 300 رن بنائے تھے۔ بھارت نے پہلا ٹیسٹ میچ 165 رن سے جیتا تھا اور بھارت کو 1-0 کی سبقت حاصل ہے۔ یہ میچ جیت کر بھارتی ٹیم کلین سویپ کرنا چاہے گی جبکہ سری لنکا سیریز کو برابر کرنا چاہے گا۔ بھارت کو اس میچ میں کامیابی حاصل کرنا ضروری ہے تاکہ عالمی ٹیسٹ چیمپئن شپ 2025-27 کی فائنل دوڑ میں وہ چوتھے مقام پر پہنچ سکے۔ اس وقت آسٹریلیا سر فہرست ہے جبکہ جنوبی افریقہ دوسرے اور نیوزی لینڈ تیسرے نمبر پر ہیں۔ آخر میں خاص خبریں ایک بار اور۔